0: ایک ریگولر سسٹم اور فاصلاتی نظام تعلیم میں جو مختلف طرح کے ڈراپ آؤٹ بچے جو ابھی ہیں جو سلو لرنر ہوتے ہیں اس میں بھی فاصلاتی نظام تعلیم بہت مدد کرتا ہے. تو جو ڈراپ آؤٹ ہیں آپ کے یہاں آپ محسوس کرتے ہیں جیسے آپ نے کہا ہمارے یہاں سے بھی, کیا ایسے بھی طالب علم ہیں جو اس میں بیچ میں چھوڑ کے ہی چلے جاتے ہیں؟
1: دیکھیے ہندوستان ایک بہت بڑی آبادی والا ملک ہے, بلکہ دنیا کی سب سے زیادہ بڑی آبادی ہمارے یہاں ہے, اور فاصلاتی نظام تعلیم کا تو مقصد ہی یہ ہے کہ کسی بھی طرح یا جس بھی طرح سے تعلیم دی جائے وہ دے دی جائے اور لوگوں کو مل جائے. ہم اگر ماضی میں جاتے ہیں ہندوستان سے اتر الگ, تو ہم یہ دیکھیں گے کہ رشیا کے اندر لٹریسی مشن چلا تو فاصلاتی نظام تعلیم کے تحت ہی چلا, اور یہ ریڈیو نے بہت بڑا کردار اس کے اندر ادا کیا ہے. ہم کیوبا کی مثال لے سکتے ہیں, وہاں پر سوشل ایجوکیشن دی گئی خاص طور پر بالغ لوگوں کو, تو اس کے لیے بھی ریڈیو کا ہی سہارا لیا گیا. اور ڈراپ آؤٹ کی جہاں تک بات ہے, تو ہمارے پاس آزادی کا اتنا لمبا وقفہ گزر جانے کے باوجود بھی ابھی بھی میں ایسا مانتا ہوں کہ پوری طرح سے ہم ہر بچے کو, سرو شکشا ابھیان ہم نے چلایا, راشٹریہ ساکشرتا مشن بھی چلا دیا جو بالغ لوگوں کے لیے ایڈلٹ لوگوں کے لیے چلایا سوشل اویئرنیس کے لیے, اور لوگ کچھ پڑھ لکھ لیں, باوجود اس کے ابھی بھی ہم اس طرح کی تعلیم ہر کسی کو نہیں دے سکتے جس طرح کی تعلیم درکار ہے ہندوستان کے ہر بچے کو. تو اس کے لیے بہت زیادہ ضروری ہو جاتا ہے کہ وہ فاصلاتی نظام تعلیم سے جڑیں, اور یہ ہماری مورل ڈیوٹی ہے بینگ اے ٹیچر کہ ہم لوگ اگر کسی مجبوری کے تحت بچہ ہمارے پاس نہیں پڑھ پا رہا ہے جڑ کر ہم سے, یعنی وہ اپنی تعلیم کو مکمل نہیں کر پا رہا ہے, گھر کی پریشانی ہے, اس کی دیگر پریشانیاں ہیں, خاص طور پر لڑکیوں کے ساتھ پرابلم ہے, اور وہ دیہی علاقوں کی لڑکیوں کے ساتھ بہت زیادہ پریشانیاں رہتی ہے, تو ہم کہیں نہ کہیں ان کو موٹیویٹ کریں, ترغیب دیں کہ وہ فاصلاتی نظام تعلیم کی جانب آئیں. اور یہ ایک بہت اچھا پلیٹ فارم ہے, اور اس سے ہم بچوں کو پڑھا سکتے ہیں, لکھا سکتے ہیں. ڈراپ آؤٹ بچوں کے لیے تو یہ ایک, میں بولوں اگر ہندی میں, تو وردان ہے,
0: نعمت ہے, یہ
1: نعمت ہے, ایک بڑی نعمت ہے.
0: ڈاکٹر اصغر علی صاحب, آپ تو ایسی جگہ بیٹھے ہیں جہاں پہ دونوں طرح کے سسٹم ہیں, فاصلاتی نظام تعلیم آپ دیکھ رہے ہیں اور ریگولر سسٹم, تو آپ کیا اس میں محسوس کرتے ہیں؟ ادھر سے ادھر, ادھر سے ادھر لوگ آتے ہیں, یا آپ کسی کو مشورہ دیتے ہیں کہ آپ وہاں چلے جائیے, وہاں سے آ جائیے؟
2: اس طرح کا نظام ہے, مطلب دہلی یونیورسٹی میں, کہ اگر کچھ بچے اچھا کر رہے ہیں اور ان کی خواہش ہے کہ جو ہے نا ہم ریگولر سسٹم سے جڑیں, تو اس طرح کا پراودھان جو ہے نا, اس طرح کا نظام ہے. رہا سوال کہ, اور یہ پہلے سے بھی ہوتا رہا اور ابھی بھی جو ہے نا, یہ فرسٹ ایئر میں جو ہے نا بچے جو ہے نا سوئچ اوور کر سکتے ہیں اگر جگہ خالی ہے تو. دلی یونیورسٹی اور جو دیگر جو فاصلاتی نظام تعلیم کا جو ادارہ ہے, اس میں ایک فرق آپ یہ محسوس کریں گے, جیسے ایج کے حوالے سے اگر آپ دیکھیں گے تو دلی یونیورسٹی میں جو بچے ہیں وہ زیادہ تر جو ہے نا سب فریشر ہیں, ینگ بچے ملیں گے آپ کو اکراس دا کورس. موسٹ آف دا بچے وہ ہیں جو, جن کو کیا کہتے ہیں کہ ریگولر میں ایڈمیشن نہیں ملا, وہ بچے جو ہے نا اس میں
0: سیدھے 12th کر کے آپ کے یہاں فریشر طالب علم آ جاتے ہیں.
2: جی رہا سوال, ایک سوال آپ نے کیا تھا کہ یہ جو نوشن ہے کہ ابھی بھی جو ہے نا یہ فاصلاتی نظام تعلیم کو حقیر سمجھا جاتا ہے, تو یہ نوشن تھا یا ہے بھی کچھ حد تک,
0: اب آہستہ آہستہ ختم ہو رہا ہے.
2: سوشل میڈیا کے ذریعے جو ہے نا وہ بہت ساری چیزیں جو ہے نا دور ہو گئی ہیں, جو کیا کہتے ہیں کہ فاصلاتی نظام تعلیم کے بچوں کو ایک مطلب محدود کر دیتا تھا, وہ جو ہے نا بالکل اس بیریئر کو توڑ دیا ہے, وہ بیریئر ختم ہو گیا ہے. وہ بالکل ڈاکٹر صاحب نے کہا نا کہ بالکل ایک آزاد ماحول میں اپنی طبیعت کے حساب سے, اپنے چوائس کے حساب سے سلیکٹ, اپنا سبجیکٹ بھی سلیکٹ کرنا ہے اور اپنا گول بھی سیٹ کرنا ہے, تو یہ چیزیں ہیں. اور یہ جو یہ نوشن بھی ختم ہو رہا ہے. تیسری چیز کہ پہلے کورسز وغیرہ بھی جو ہے نا, جیسے میں اپنے خاص طور سے ڈی یو کے پرسپیکٹو میں بات کر رہے ہیں کہ ہمارے یہاں کچھ محدود کورسز تھے, ٹریڈیشنل کورسز تھے, روایتی کورسز تھے, بی اے پروگرام, بی کام پروگرام, ایم کام, ایم اے, مینجمنٹ نہیں تھا, بی لیب نہیں تھا, کیا کہتے ہیں کہ اور بھی دیگر جو ہے نا اس طرح کے کورسز نہیں تھے. وہ سارے کورسز جو ہے نا اب مطلب کہ شروع ہو رہے ہیں, شروع ہوئے ہیں, اچھے خاصے کورسز شروع ہوئے ہیں, اور اس میں ایک بڑی تعداد ہے بچوں کی, اور کہیں کہیں تو اب ایسا لگتا ہے کہ جو ریگولر کے جو بچے ہیں ان بچوں سے جو ہے نا آگے ہیں جو ہے نا یہ فاصلاتی نظام تعلیم کے بچے.
0: کیا بات ہے ندیم صاحب, آپ کچھ کہنا چاہتے تھے؟
1: دیکھیے سب سے پہلے تو جو طلبہ ہیں ہمارے یا آموزگار ہیں فاصلاتی نظام سے جڑے ہوئے, میں انہیں اس بات کے لیے भरोसा दिलाना चाहता हूँ कि आपकी तालीम किसी भी तरह से रिवायती तालीम के मेयार के हिसाब से कम नहीं, अपने अंदर खुद एतमादी लेकर आएँ। और जहाँ तक अभी बात हो रही है, हमारे दोनों ही मेहमानों ने बताया, साथियों ने मेरे, कि उम्र वाला एक मामला है, तो वो मामला भी मेरे सामने ही आया है, क्योंकि उम्र की एक हद है डायरेक्टरेट ऑफ दिल्ली एजुकेशन की तरफ से। तो ये जो बाउंडेशंस हैं, ये कहीं ना कहीं मैं ऐसा मानता हूँ और ये ज़रूरत भी है कि उसे कुछ हद तक कम करना चाहिए, ख़ासतौर पर डायरेक्टरेट ऑफ एजुकेशन या जो पॉलिसी मेकर्स हैं उन्हें भी।
0: मैं किसी भी उम्र का बच्चा आ सकता है, मैं उधर ही आता हूँ। पहले मैं बुनियादी तौर पर बता दूँ कि नेशनल इंस्टीट्यूट ऑफ ओपन स्कूलिंग, जो नेशनल ओपन स्कूल के नाम से जाना जाता है, यहाँ बुनियादी तालीम भी है। इसमें सिस्टम यह है 3, 5, 8, जिसे ABC लेवल कहते हैं। इसके अलावा 10, 12 है। 10, 12 जो है नेशनल लेवल पे इंग्लिश, हिंदी, उर्दू मीडियम में है। इसके अलावा रीजनल लैंग्वेजेस में भी वहाँ पर है सारा कोर्स। जैसे हम उर्दू पे ही अब आ जाते हैं एकदम, अगर कोई तालिब इल्म हमारा 10वीं उर्दू मीडियम में करना चाहता है तो सारे जबानों की, सारे सब्जेक्ट की किताबें जो हैं, सॉरी जबान नहीं, सारे मजामीन की किताबें जो हैं वो उर्दू में मौजूद हैं। उर्दू में एडमिशन हो जाएगा, उर्दू में ही इम्तहान होता है। उसी तरीके से अच्छा, यहाँ उम्र की कोई कैद नहीं है, मतलब 14 साल से आपकी 100 साल की उम्र हो
1: सकती है,
0: ये रेगुलर सिस्टम की तरह नहीं है। दूसरे, आपका दाखिला 5 साल के लिए हो गया, आप 1 साल में करिए, 2 में करिए, 5 में करिए, और 5 किए हुए मजामीन जमा होते रहते हैं। फौरन अगर आप 5 साल में भी नहीं कर पाए तो री एडमिशन मिल जाता है। ये तो हमारे यहाँ 10वीं 12वीं ओपन स्कूल में है, और दूसरे बोर्ड में भी जो तालिब इल्म अगर किसी वजह से फेल हो जाते हैं तो उनके पास किए हुए 2 मजामीन NIOS में ट्रांसफर करा के, और 3 फॉरन ऑन डिमांड एग्जामिनेशन होता है, उससे देके भी सर्टिफिकेट हासिल किया जा सकता है। ये तो स्कूलिंग की बात हुई। डॉक्टर लियाकत साहब, अब आते हैं हम आपकी तरफ, चूंकि आपके यहाँ ग्रेजुएशन होता है, आपके यहाँ क्या तरीका है?
3: देखिए, इसमें सबसे,
0: और उर्दू के ताल्लुक से भी बात,
3: उर्दू के ताल्लुक से ही हम बात करेंगे। इसमें देखिए, NIOS जो है ये एक बहुत बड़ा प्रोडक्ट जो है हमारे लिए पैदा करता है, क्योंकि हमारे यहाँ तो हायर एजुकेशन है, 12th करने के बाद ही बच्चा दाखिला ले सकता है, और 12th जो है NIOS करवा के हमारे पास स्टूडेंट्स को भेज देता है। जो बच्चे 12th नहीं कर सकते हैं वो एज बैरियर की वजह से, जो अभी नदीम साहब ने जिसका जिक्र किया है, तो ये एक हमारे लिए खुशाइंद बात है। दूसरी बात, एक वजाहत मैं ये करना चाहूँगा कि अभी आपने जो जिसका जिक्र किया था कि ये बहुत सारे ऐसे शक व शुबहात हैं या बहुत सारे ऐसे सवाल आते हैं कि क्या ये हमारे डिस्टेंस या ओपन लर्निंग की जो डिग्री है वो वैलिड होती है कि नहीं होती है, तो इसके लिए हमें बिल्कुल जो है मायूस होने की कोई ज़रूरत नहीं है, ये वैलिड है। और इसमें आप देखिए, अभी जो ट्रेंड चला है, अब बड़ी दिलचस्प बात है डॉक्टर साहब, देखिए कि अभी इस वक्त में जितने भी तलबा जो कम्पिटेटिव एग्जाम की तैयारी कर रहे हैं वो अपना वक्त रवायती तालीम में ज़ाया नहीं कर रहे हैं, वो साथ साथ में आपने कम्पिटेटिव

0: متعلق پیپر لیک کے معاملے میں مبینہ خلاف ورزیوں کے سلسلے میں دو مزید مشتبہ افراد کو گرفتار کیا ہے۔ ایجنسی نے پچھلے 24 گھنٹے میں ملک بھر میں 14 مقامات پر تلاشی کی کارروائی کی۔ ایجنسی نے بتایا کہ دو مشتبہ افراد کی پہچان اہلیہ نگر کے دھننجے لوکھنڈے اور پونے کی منیشا واگمارے کے طور پر ہوئی ہے۔ سی بی آئی نے بتایا کہ اس سلسلے میں کل 5 ملزمین کو گرفتار کیا گیا تھا۔ گرفتار کیے گئے تمام 5 ملزمین کو دلی میں آج ایک عدالت کے سامنے پیش کیا گیا اور عدالت نے انہیں پوچھ تاچھ کی غرض سے 7 دن کے لیے پولیس حراست میں دے دیا۔ دلی سرکار کل سے میرا بھارت میرا یوگدان مہم کا آغاز کرے گی۔ یہ مہم وزیر اعظم کی اپیل کے مطابق شروع کی جا رہی ہے۔ دلی سیکرٹریٹ میں میڈیا سے خطاب کرتے ہوئے وزیر اعلیٰ ریکھا گپتا نے کہا کہ مہم کے تحت لازمی خدمات کے علاوہ دلی سرکار کے تمام دفتر ہفتے میں 2 دن کے لیے ورک فرام ہوم کریں گے۔
1: ہر منڈے کو ہم میٹرو منڈے کے روپ میں کام کریں گے، جس میں ہم سبھی منتری، ہمارے سبھی ورشٹھ ادھیکاری اور کرمچاری جہاں سمبھو ہو میٹرو سے آفس جائیں گے اور واپس آئیں گے۔ تو میٹرو کا اپیوگ ہر منڈے، اسے میٹرو ڈے کے نام سے ہم لوگ اس کو سیلیبریٹ کریں گے اور اس کا پورا اپیوگ کریں گے۔ آفس ٹائم کو تھوڑا ہم نے سیگریگیٹ کیا ہے تاکہ سڑکوں پہ واہن ٹریفک کم ہو۔ ہم نے دلی سرکار کا اپنا آفیشیل ٹائمنگ ہے 10:30 بجے سے شام کو 7 بجے تک کا کیا ہے اور اس کے انوسار ہی دلی سرکار کے سبھی آفیسز کام کریں گے۔
0: ایشین سینئر ویٹ لفٹنگ چیمپئن شپ میں بھارت کے اجیت نارائنن نے گجرات کے گاندھی نگر میں آج مردوں کے 71 کلو گرام کے زمرے میں کلین اینڈ جرک اور مجموعی کھیل میں اپنی قابل ذکر کارکردگی کی بنا پر کانسے کے 2 تمغے حاصل کیے ہیں۔ ایشیا کے چند بہترین ویٹ لفٹروں سے مقابلہ آرائی کرتے ہوئے اجیت نے غیر معمولی مضبوطی کا مظاہرہ کیا۔ آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت کی صدارت میں برکس کا مقصد سب کی شمولیت والا عالمی نظام ہے۔ انتخابی کمیشن نے اعلان کیا ہے کہ 16 ریاستوں اور مرکز کے زیر انتظام 3 علاقوں میں ووٹر فہرستوں کی خصوصی نظر ثانی کا 3را مرحلہ شروع ہوگا۔ کانگریس لیڈر وی ڈی ستیسن نے گورنر سے ملاقات کی اور کیرلم میں حکومت کی تشکیل کے لیے دعویٰ پیش کیا۔ اتر پردیش میں پچھلے 24 گھنٹے میں بارش، آندھی اور بجلی گرنے کے واقعات میں 70 افراد ہلاک ہوئے ہیں۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ اور ان کے چینی ہم منصب شی جن پنگ نے بیجنگ میں مذاکرات کیے۔ دونوں لیڈروں نے آبنائے ہرمز کھولے جانے پر زور دیا۔ اسی کے ساتھ خبروں کا بلٹن ختم ہوا۔
2: नमस्कार, कार्यक्रम कंट्री वाइड में आप सभी का स्वागत है। आज हम बात करेंगे, मौसम विभाग ने पहली बार आर्टिफिशियल इंटेलिजेंस आधारित मॉनसून अग्रिम पूर्वानुमान प्रणाली शुरू की है। इस पर हमारे साथ है डॉक्टर शीश कुमार गोरोशी जो कि मौसम विभाग के वरिष्ठ वैज्ञानिक हैं। डॉक्टर शीश कुमार, कार्यक्रम में आपका बहुत बहुत स्वागत है।
3: नमस्कार
2: डॉक्टर साहब, सबसे पहले हम बात करेंगे इसी विषय पर कि मौसम विभाग ने पहली बार ये प्रणाली शुरू की है, आर्टिफिशियल इंटेलिजेंस आधारित मॉनसून अग्रिम पूर्वानुमान प्रणाली। तो पारंपरिक मौसम पूर्वानुमान की जो प्रणालियां हुआ करती थी उनकी तुलना में ये नई प्रणाली हमारे लिए कितनी बड़ी पहल है?
3: मैं पहले थोड़ा सा ये बताना चाहता हूँ, भारत जो मौसम विभाग है पहले भी ऑनसेट ऑफ मानसून केरला के ऊपर देता था। उससे पहले जो लंबी अवधि की जो मानसून जो फोरकास्ट देता है, जैसे अप्रैल 2nd वीक में देता, अभी इसी साल दिया है अप्रैल 13 तारीख, उसमें बताया गया कि इस बार जो बारिश है पूरे देश में जो सामान्य से नीचे होगा। और फिर इसी का अपडेटेड हम देते हैं मई लास्ट वीक में, तो उसमें बताया जाता है कि इसका अपडेटेड वर्जन देता है कि अभी देश में कितना बारिश होगा, इसी का अपडेटेड। इसके साथ साथ हम लोग ये भी देते हैं कि ऑनसेट ऑफ मानसून कौन से दिन होने वाला है केरला में, ये हर साल हम देते थे। इस साल हमने क्या किया है, और एक AI बेस्ड एक मॉडल लाया है जो ब्लेंडेड अप्रोच हम इसको कहते हैं। इसमें जो IMD का डेटा लेके फिर इसको 2 मॉडल जो प्रोसेस है उसको ब्लेंड करके, उसको IFS कहते हैं, IITM का ERF कहते हैं, तो इसके साथ स्टैटिस्टिकल मॉडल लेके इसको ब्लेंड किया गया है। और इसका जो मीन एब्सोल्यूट एरर हम कहते हैं ±4 दिन है। उसमें मोस्ट जो वाइडली यूज 2 क्राइटेरिया हमने यूज किया है, जो फर्स्ट डे ऑफ 5 डे वेट स्पेल, और सेकंड ये है कि 5 डे वेट स्पेल है उसके बाद सब्सिक्वेंटली ड्राइड स्पेल नहीं होना चाहिए 10 डेज, ये पूरे 30 दिन में इस क्राइटेरिया को फॉलो करते हुए है। और AI बेस्ड ये मॉडल हमने डेवलप किया है। अभी फिलहाल हमने इसको देंगे 3196 जो ब्लॉक्स है इंडिया में, ये